चलता सुखरार ताको विघ्न न को लागे, ताको विघ्न न को लागे। जाकी प्रभ आगे अरदास, जाकी प्रभ आगे अरदास, ताप पाप।